0: جہاں سے میں واقف ہوں خوب عشق طرز بیان سے میں واقف ہوں خوب عشق سے.
1: साथियों, कार्यक्रम आपके लिए अब समाप्त होता है. सलमा सैयद को दीजिए इजाजत और आप सुनते रहिए विविध भारती, देश की सुरीली धड़कन.